لانش بريك مي دو كي شوغا او فيد دون تكا هو دون تكا به معلومات حصا كورا موندا اي رمي دو مي بالا لني سيكوندي كو اپريشن كورما سيخي دائره لفوا مولين ا هو دو مي مولين ا تجربه مولين ا تكنولوجي كي وا كه حصا كورا ميدني اپريشن كي وا كار مي مدكن مي ا اپريشن كي مفاهغ كول لوي كم كي بالي مي ها اپريشن اون هيلا گن دكي اوس كوريرو اي كندا كورا اون اپريشن operation nimi helagen emme gadi rege terega balmi hen ena ge sikundi ge khialon computer ge kurs harakat ter kurang engun mi mi ge kurin evis test akun fen fanu afada avas adi haran kurani bina tije sikundi ge dulifa khanda lo nulum ge sawum sikundi ali bon shock kudawum chip ge signal ta wagu to masek ge kuram fashaf me bani balmi ha ge sikundi a computer ademe do golun furihama wan evs wagute nunaga mege korinna ma signal ta rangala denega tuma duaste keno ta hafta ta kevs naga mi avas kamyabi ke sabum balimi han amine nafsun en itubar bodu egen di adi mi chip ke efficiency nu ta hingun deri kan hori minwar dakwa de aligada heki bahe kan fahaga kolleve dulifan nukanda operation korum medical daira ga dimawa bode tigina nurakata kun salame ve ege tere ga sikundi ge tere gunna cerebrospinal fluid CSF ber leekum ge masala molin huttuade mi fluid leekuma kimige kone sikundi ge bode tibadita kam magfai kurakame mige turun sikundi ge beru fashala niwai fohurum meningitis fada nurakka teri infection ta jehumuge furisatu kuda vegende sikundi ge madu maskandu ka mi haru kashigandu ga tailu bumuge masala ves min hallu vegen ebade बालिमीहा के हाशिकानों के दिफाई निजाम बेरुगे इच्छे के सबों को राने देवे असर तक कूड़ा वेगेंदे मी होरी हाँ सबब तक टका मी हॉस्पिटल तक उन बालिमीहों के रक्का तेरे कमदे में बड़ो यागिंग का मी सर्जरी अफ़ो बेस गुड़ा बेनु कुरंचे मिम्बरुस माधुकोद्दे कमेकं हम फाहा को कोल्देवे